0: لیکن اگر میں نے کہہ دیا یہ ہے ہی خراب تو میں نے کیا کر دیا, اتنی اپنی ایک ڈس لائک کی وجہ سے میں نے ججمنٹ پاس کر دی. اینڈ ناؤ ونس آئی ہیو لیبلڈ یو لائک دس, ناؤ وچ انرجی ول فلو,
1: دس ول بی ٹوٹل ڈسکنیکٹ, یو ول ناٹ ایکسپٹ.
0: تو میں بہت ایزیلی ججمنٹل ہو کے لوگوں کے پرتی لیبلز لگا دیتی ہوں, یہ تو ایسے ہی ہے, یہ تو ایسے ہی ہے. اور جیسے ہی ہم نے ایک نیگیٹیوٹی کا لیبل اگر کسی کے پرتی لگایا اینڈ ہم جسٹیفائڈ فیل کرتے ہیں میرا لیبل رائٹ ہے, وہ تو ہے ہی ایسے, انرجی کون سی فلو کرے گی؟
1: کمپلیٹ ڈسکنیکٹ.
0: اب جب بھی ہم ملیں گے ہم ان کو اس لیبل کے تھرو دیکھیں گے, وہ جو ہیں جیسے ہیں وہ نہیں دکھائی دیں گے, کیونکہ میں نے لیبل کر دیا, میں نے ججمنٹ کر دی کہ آپ تو ہیں ہی. دیر آر سو مینی لیبلس, یہ تو ہے ہی مینیپولیٹو, یہ تو ہے ہی شروڈ, یہ تو ہے ہی چلاک, یہ تو ہے ہی دھوکے, یو نو سو مینی تھنگس, سو مینی تھنگس یہ ججمنٹس پاس کرتے
1: اور ہم اپنی پوری زندگی اس پہ او یس یو نو ہم اگر اور اپنے اپنے کلوز رشتوں میں بھی, ان فیکٹ ہم اپنے کلوز رشتوں میں جتنے ججمنٹل ہوتے ہیں نا اتنے شاید باہر کہیں نہیں ہوتے ہیں, اور ان کے ساتھ ہم جیون بھی جی رہے ہیں.
0: لیکن جتنا جتنا ہم ججمنٹس پاس کریں گے اتنا انرجی فلو کرنا بند ہو جائے گی, دیر ول بی اے بلاک ناؤ بیکاز میں نے ججمنٹ ہی پاس کر دی, ناؤ آئی ول سی یو تھرو دیٹ ججمنٹ, تو کوالٹی آف انرجی کون سی ہوگی؟ فری فلوئنگ تو ہوگی ہی نہیں, وہ بلاک ہو جائے گی. تو ایک ہے پاسٹ ہرٹ, ایک ہے پریزنٹ آپ کا کوئی بہیویئر.
1: اور اس میں بہت آئی تھنک اٹس لائک امیزنگلی کلیئر ناؤ, اسپیشلی اگر ہم دیکھیں سسٹر ان لاز, مدر ان لاز, اور یہ جو رشتے تھے مامی چاچی, یہ جو سارے رشتے وہ سارے ہی کلوز ریلیشن ہیں, مجھے ان کی کوئی ایک چیز اچھی نہیں لگی, مطلب کچھ ایک بہیویئر اچھا نہیں لگا,
0: کوئی نہ کوئی سنسکار
1: نہیں اچھا لگا, لیکن میں نے کہا کہ نہیں وہ وہی ہے,
0: یہ ہو گیا. تو ہم نے اپنے ڈس لائک پر ایک ججمنٹ پاس,
1: اور پھر میں اچھا دیکھنے کو تیار ہی نہیں ہوں, میں اپنی آنکھوں سے وہ پٹی ہٹانا ہی نہیں چاہتی بیکاز آئی فیل سو اسٹرانگلی اباؤٹ مائی ڈس لائک, یو نو دیٹ مائی ڈس لائک از رائٹ,
0: از رائٹ, اٹس رائٹ, اٹس جسٹیفائڈ, یہ لیبل کریکٹ ہے جو میں نے لگایا ہے آپ کے,
1: اس لیے اس میں کچھ اچھا ہو ہی نہیں سکتا, کوئی دوسرا اچھا دکھانا بھی چاہے گا, آئی ڈونٹ وانٹ ٹو ہیئر دیٹ.
0: اب انرجی کیسے فلو کرے؟
1: او یس, بلاک, ٹوٹل بلاک.
0: سو وی ٹاکنگ اباؤٹ ریلیشن شپس, مطلب فری فلوئنگ انرجی, so that will not happen. So one is past hurt, dusra hai vartaman samay aapka vyavahar, aur teesra hai future threat. Aap se mujhe kuch ek feeling aati hai of insecurity, to kya hota, main ek barrier create kar leti hu, main pehle hi jaise ek deewar create kar leti hu taaki main aapko chance hi nahi do
1: ki aap mere nazdeek aaoge.
0: Yes, so I will either overpower you or I will withdraw from you. کئی بار تو ہم ڈیفینسو میکینزم پر اگریسو بھی ہو جاتے ہیں کہ مجھے اپنے آپ کو بچانے کے لیے میں آپ کے اوپر ہی غصہ کرنے لگ جاتی ہوں. دس از آل ہیپنگ بیکاز آف سم کائنڈ آف تھریٹ, کہ کہیں نہ کہیں آپ میری پوزیشن یا میری جو پاور یا پرسنالٹی ہے اس کو کہیں آپ لے نہ جائیں. دس کین ہیپن ان این آفس, اٹ ہیپنز ویری آفن ان این آفس, it happens in a mother in law relationship.
1: Yes.
0: Yeah, it happens very often there ki ek future threat hai ki kahin na kahin ye hi na pure ghar ke upar ya pure parivar ke upar ya mere bete ke upar, you know, whatever, to wo jab pehle se hi humne ek jo hua bhi nahi hai abhi kuch aisa hua hi nahi hai lekin maine already wo kahani پہلے سے ہی کریٹ کر دی, اور جیسی کہانی پھر کریٹ کریں گے تو انرجی فلو کیسا ہوگا؟
1: وہ ہونے لگتی ہیں پھر چیزیں,
0: کیونکہ پھر تھاٹس لیڈ ٹو ڈیسٹینی.
1: ایون ریلیشن شپ میں, مطلب ایون ہسبینڈ وائف کے ریلیشن شپ میں بھی, اگر وائف پہلے سے ہی سوچ لے کہ میں نے یہ کام کیا ہے, یا اوکے میں نے ایک ساڑی خرید لی ہے بنا اپنے ہسبینڈ کو بتائے ہوئے, وہ آئیں گے اور وہ کچھ کچھ کچھ کچھ بولیں گے, اینڈ انویریبلی اٹ اسٹارٹس ہیپننگ کہ وہ ویسا ہی بولتے ہیں.
0: لیکن ابھی تو انہوں نے ایسا بولا نا, کئی بار آپ دیکھو کیونکہ میں پہلے سے ہی وہ آئیڈیا کنسیو کر لیتی ہوں کہ دوسرا ایسا بولے گا, تو اس کے بولنے سے پہلے ہی میں کچھ اور زور زور سے بول دیتی ہوں تاکہ میں آپ کو بولنے کا چانس ہی نہیں دوں, کیونکہ میں نے پہلے سے سوچ لیا تھا کہ آپ ایسا کچھ بولیں گے. سو دس واز سم تھنگ آئی کنسپچولائزڈ پہلے سے ہی, اور میں ڈر گئی اور اس لیے میں پہلے سے ہی بول. ایک بچے کے ساتھ ایسا ہوتا, چھوٹے چھوٹے بچے ہوتے ہیں نا, اگر ان سے کچھ ٹوٹ گیا یا کچھ, اب ان کو پتا ہے एक फ्यूचर उन्होंने ऑलरेडी कंसीव कर लिया कि मुझे डांट पड़ने वाली है. डिफेंस मैकेनिज्म वो पहले से ही जोर से होते
1: लग जाते.
0: नाउ दिस इज अ संस्कार जो हमारे साथ बिल्डअप होता है और हम बड़े होकर भी सेम चीज करते हैं कि आप मुझे क्या बोलोगे. मैं उससे पहले ही इतना जोर से बोलने लग जाती हूँ कि आपके पास बोलने का कोई चांस ही नहीं रहता. तो ये फिर भी हम एक बैरियर बना लेते हैं कि इनसे मुझे सिक्योरिटी नहीं है. सो अगेन आई क्रिएट अ बैरियर बिकॉज ऑफ विच द फ्लो ऑफ एनर्जी डजंट टेक प्लेस. सो ये तीन फैक्टर्स समय को लेकर होते, पास्ट हर्ट कोई बात पकड़ी हुई है, वर्तमान समय आपका व्यवहार, या भविष्य में आपसे कोई इनसिक्योरिटी. इन तीन कारणों के वजह से हमारा जो एनर्जी ब्लॉकेज है वो हो जाता एंड रिलेशनशिप इज नॉट फ्री फ्लोइंग.
1: बट एक्चुअली हमारा जो सवाल है वो यही है कि इनको बैरियर्स को तोड़ें कैसे.
0: राइट, फर्स्ट थिंग बैरियर्स को पहचान लें और फिर सेकेंडली समझ लें कि बैरियर क्रिएट किसने किया. मैंने क्रिएट किया. फिर थर्ड स्टेज ऑटोमेटिकली आ जाएगी कि बैरियर तोड़ना किसने है.
1: मैंने
0: ही तोड़ना है.
1: वंडरफुल. इनफैक्ट दैट्स अ लॉन्ग, इट्स अ प्रोसेस
0: एंड वी विल सी देन हाउ टू डू दैट
1: बिकॉज इट्स अ प्रोसेस. बट फर्स्ट थिंग इज वी हैव आइडेंटिफाइड, हमने वो आइडेंटिफाई किए बैरियर्स कि हम जो रिश्तों में डिस्कनेक्ट फील कर रहे हैं, कहीं ना कहीं वो कमी, वो ऐसा लगता है कि खालीपन है, वो सब कुछ मेरे द्वारा ही क्रिएट किया हुआ है. और जैसे कि आपने कहा कि पास्ट हर्ट को लेके या प्रेजेंट सिचुएशंस में लेकर कि कौन किस पर हावी होगा, और फ्यूचर कि मुझ पे कोई हावी हो जाए उससे पहले ही मैं हावी हो जाता हूं. तो दैट इज एक्चुअली इट्स अमेजिंग, यू नो, हमारा माइंड कैसे वर्क कर रहा होता है और हम अपने आप को कैसे, अब सपोजिटली हम अपने आप को सिक्योर कर रहे होते हैं
0: लेकिन एक्चुअली हम कितना हर्ट क्रिएट कर रहे हैं.
1: और हम अपने आप को हर्ट से सिक्योर कर रहे होते हैं
0: लेकिन हर्ट क्रिएट कर रहे
1: हैं, पहले ही कर लेते हैं वो क्रिएट. इट्स वेरी इंपॉर्टेंट टू सी दीज बैरियर्स. थैंक यू सो मच सिस्टर शिवानी. शांति. अब अगर हमारे सामने सिचुएशन आती है, कोई रिश्ते जहां कहीं ना कहीं हमें लग रहा है कि खालीपन है, नहीं हम पहुंच पा रहे, फ्री फ्लो ऑफ एनर्जी एक्चुअली हम सबको महसूस हो जाता है, इट्स नॉट डिफिकल्ट, जहां पे भी वो सिचुएशन आती है रुक जाएं, उसी वक्त रुक जाएं और देखने की कोशिश करें कि वो कौन सा बैरियर है. कोई पास्ट का हर्ट हमने पकड़ा हुआ है, कहीं आज जिस सिचुएशन में हम हैं उसमें भी कोई ऐसी बात है जो हमें रोक रही है, रुकावट डाल रही है, और वो कोई हर्ट ही है जो हमें आगे बढ़ने नहीं दे रहा, या फिर फ्यूचर का थ्रेट कि अगर मैंने ऐसा कर दिया, अगर मैंने इसे ज्यादा लिवरेज दे दी, अगर आज बच्चे की बात मानती गई मैं तो कल को ये मेरे सर पर चढ़ जाएगा, अगर मैं सर्वेंट के साथ भी अगर मैंने ज्यादा उसको करता गया तो कल को ये मेरे सर पर चढ़ के बैठ जाएगा. तो ये भी एक बैरियर हो सकता है जो मेरे रिश्ते में रुकावट डाल रहा है. तो इन बैरियर्स को आइडेंटिफाई करना है, सिर्फ आज का काम इतना है. आगे हम बात करते रहेंगे कि इन बैरियर्स को तोड़ना कैसा है, ये जो हमारे आगे दीवार आ गई है उसे कैसे तोड़ना है. कोई सवाल, और हम कहेंगे कि आप हमारे अपने अनुभव भी जरूर हमारे साथ शेयर करें, क्योंकि आप ही के सवाल, आप ही के अनुभव इस प्रोग्राम में हम शामिल करते हैं. तो सेल्फ मैनेजमेंट में बहुत बड़ी बात है रिश्ते, तो आपका हम स्वागत करेंगे. आप हमें फोन पर या फिर ईमेल पर संपर्क कर सकते हैं. हमारे फोन नंबर है 0999-344-555, 0999-344-666, 0987-366-555, 0999-744-555. हमारा ईमेल आईडी है omshantistudio@bkmail.org. अवेकनिंग विद ब्रह्मा कुमारी इसमें आज इतना ही, लेकिन आपसे हम यही गुजारिश करेंगे जो आज बात हमें समझ में आई है उसको अपने साथ रिवाइंड करें, रिव्यू करें, उन बैरियर्स को तलाशें और उनको आइडेंटिफाई करके रखें. तोड़ना कैसे है ये हम आगे प्रयास करेंगे. फिलहाल आपसे विदा लेते हैं. ओम शांति.